0: It's 11 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजाइत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-9363-780। व्हाट्सएप नंबर 0342-2648-435।
1: Your music, your request.
3: This is radio station,
4: Radio Aman.
5: گران قدر محترم رو جناب نعیم الله و مرضی صاحب بواسطه باندې ټولو اوریدونکو دوستانو ته السلام علیکم و رحمت الله و برکاته. الله تعالی تاسو ټول خوشاله کی، او زه نعیم الله و مرضی صاحب وای چې را مونږ بیان نشر کو او خلک یې په شوق اوري، نو بس الله دې په تمام اجر نصیب کی، ثواب او ستاسو دې ملا نصیب کی، او الله ټول اوریدونکو ته د خیر او برکت زندگی دعا کوم چې الله نصیب کا، او الله د هر قسم بیمارو، آفتونو، مشکلاتو، غمونو نه په امن او امان کې وساته. الله پاکم د دنیاوي او اخروی د دواړو آفاتو نه په امن کې وساته. او ټول اوریدونکي دوستان چې څومره دي مینوال، الله دې د ټولو د بیت الله مبارک د عمرې او د حج توفیق او سعادت نصیب کړي. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.

0: It's 1:30 PM. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: Your music, your request.
2: This is Radio Station. Radio Aman.
0: Welcome to Radio Aman 88.4.
3: बीमारी हक दे अवेला जी सुनत अमल ले अवेला जी सुनत अमल ले
4: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली यो ढेर गर्जिदली कड़ीदली यो
3: नो बिल्कुल मायूस के गई मां मायूस के गई मां अल शिफा दवा खाना شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلاسہ کولے شی
4: او د نور معلومات تے پارا پدغل نمبر کال کولے شی
3: 0319 55 23 404.
0: You are listening Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
5: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
6: السلام علیکم زیو حدیجہ تنہا احساس مت اصحابہ بروڈ پیشاور نہ سما ب میدا ہر وقت خراب وا اور ہر وقت بھائی چلن کا وہ بد ہضمی وا نما ڈیر ڈاکٹرانو نہ علاج اکڑو ہوں ماں تئی ہی کس ماں فرق نہ شو ملا گلا اکرام مامو عشما کپنے کے عشما ایکوسیٹ شربت لانچ کرو نو ماں ہوں زان دا پارا عشما ایکوسیٹ روڑو ماشاء اللہ دا یو سو اورز استعمال سرا زما میدا بالکل ٹک شوا نہ چلنشتا نہ بد ہضمی جمع آواز سے کم پکم کم ریڈیو اور ٹول لسنا تدا پیغام بالکم کستا ستا یستا سکور کی چاہتا ہم دا میدی سے قسم مسلوی نو یوزل ضرور عشما ایکو ایسیڈ شربت استعمال کئی

0: मेरे चेहरे की सब प्रॉब्लम्स एक किट ने सब हल।
1: जमुंद सेटस्टाइप का समर रिव्यू था सुबह और हृदय धरने न बाद इस्तेमाल गई थ्रू पाकिस्तान मुंते बेहतरीन रिस्पांस रहा रवान ने।
2: मैंने अपने बेटे के लिए ऑर्डर करी थी परमानेंट क्रीम आपकी, तो मेरे बेटे ने पसंद नहीं लगाई और मैंने यूज करी तो वो मुझे सूट कर गई। फर्स्ट टाइम कोई क्रीम, तो इस वजह से अब मैं आपसे ऑर्डर करती हूँ। क्रीम आपकी बहुत अच्छी है, इसका रिजल्ट भी बहुत अच्छा है। तो अब आप मुझे सन ब्लॉक के बारे में बताइए, मुझे पता है कि वो भी बहुत अच्छा होगा।
3: अस्सलाम वालेकुम भाई, मैंने परमानेंट यूज किया है, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह मुझे बहुत फर्क पड़ा है। एकदम स्याहियाँ खत्म नहीं हुई लेकिन जितनी डार्क थी ना बहुत लाइट हो गई हैं अल्हम्दुलिल्लाह। जो भी मेरा फेस अब देखते हैं ना सारे मुझसे पूछ रहे हैं कि आपने क्या यूज किया है, आपने क्या यूज किया, और मैंने बताया कि मैंने परमानेंट से चीजें मंगवाई हैं। तो अल्हम्दुलिल्लाह मुझे बहुत बेनिफिट मिला है उससे, मेरी स्किन भी साफ होना शुरू हो गई है, जो भी डेड स्किन थी वो भी बहुत अच्छी हो गई अल्हम्दुलिल्लाह। इसलिए हमने दोबारा ऑर्डर किया है और हम इंशाल्लाह इंशाल्लाह और भी बहुत ऑर्डर करेंगे, अपनी चीजें आपसे चीजें मंगवाएंगे, क्योंकि हमें आपका प्रोडक्ट बहुत अच्छा लगा है, बहुत जबरदस्त है।
4: अस्सलाम वालेकुम, क्या हाल है भाई, कैसे हैं आप? ठीक है भाई, मैंने कुछ दिन पहले ना दिन पहले आपसे मैंने ना ऑर्डर किया था ये परमानेंट की ना किट, तो ना मुझे 15 से 17 दिन हो गए हैं मैं लगा रही हूँ, लेकिन अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह मैं ये नहीं कहूँगी कि मुझे फ़र्क नहीं पड़ा सियाइयों में, अल्हम्दुलिल्लाह मेरी लाइट होना शुरू हो गई है। मेरी क्रीम ना थोड़ी सी रह गई है मुझे ना, रात को 17 दिन हो गए हैं पूरे लगाते हुए, मेरी क्रीम बिल्कुल थोड़ी सी रह गई है। मैंने ना क्रीम मंगवाई थी आपसे, सीरम मंगवाया था और फेस वॉश मंगवाया था, और ना मैंने अभी ऐड देखा है, मैंने मंगवाया था 1280 रुपये का, तो मैंने ना अभी वीडियो देखी थी उसमें डिस्काउंट चल रहा है, तो अब वो किट कितने की मिली है क्योंकि मैंने दोबारा ऑर्डर करना है। मैं सीरम भी यूज़ कर रही हूँ साथ फेस वॉश भी और क्रीम भी।
5: और मेरी बेटी यूज़ कर रही है, उसके मुंह पे पिंपल्स बहुत निकल रहे थे, यकीन करें वो यूज़ कर रही है और वो आपको दुआएं दे रही है। मेरी बच्ची कहती है कि मम्मा ये इतनी चीज़ें अच्छी हैं मैं आपको बता नहीं सकती हूँ, तो आपकी चीज़ों के बहुत बहुत ज़्यादा रिजल्ट अच्छे हैं, मैं बहुत सेटिस्फाइड हूँ।
6: अच्छा, ये जो दोनों मैंने आपको अपना ऑर्डर किए हैं ना, ये जो जिसमें 4 चीज़ें हैं वो अलग पैक करिएगा और जिसमें 3 चीज़ें हैं वो अलग, क्योंकि जो 3 चीज़ें वो किसी ने मुझसे मंगाई है, मुझे माशाल्लाह बहुत फर्क आया है। मेरा चेहरा बिल्कुल डल हो चुका था, स्किन बहुत ख़राब हो गई थी, अल्हम्दुलिल्लाह माशाल्लाह माशाल्लाह मुझे बहुत बहुत ज़्यादा फर्क है। तो ये जो ऑर्डर मैं आपको दे रही हूँ ना, ये किसी और का है, और वो जो है जो 4 चीज़ें हैं यानी कि जो 4 चीज़ें हैं वो मेरा है। तो ये आप दोनों ऑर्डर अलग अलग पैक कीजिएगा, ठीक है, एक ही एड्रेस पर भेजिएगा।
7: अस्सलाम वालेकुम भाई, भाई मैं कराची से बात कर रही हूँ, मैंने आपकी क्रीम ऑर्डर की थी, माशाल्लाह माशाल्लाह बहुत बहुत अच्छा रिजल्ट है, और मेरा फेस जो है वो 45-50 तक कवर हो गया है, माशाल्लाह बहुत बहुत अच्छा रिजल्ट है, बहुत अच्छा वर्क कर रही है ये क्रीम। तो बस आपसे मुझे यही कहना था कि ये एक और पैक मुझे आप भेज दें, एड्रेस आपके पास ऑलरेडी है मेरा।
1: پتہ باندې تاسو چې جن راځي نو موږ سره په واتساپ رابطہ وکړئ، خپل ریویو د کسٹمرز باندې تاسو سره شیئر کړئ، یعنی زمون کسٹمر 100% سیٹیسفاید دي الحمدلله، روزانه په بنیاد باندې زمون ډیر زیات هوم ډیلیوریانې کیږي په پورا پاکستان کې، او هغه صبح کې چې کم کې ډیر زیات کمپټیشن موږ سره، دا غینه باوجود زمون 100% سیٹیسفاید کسٹمر ریویو را روانه ده، نو یو ځل ضرور استعمال کړئ او بهترین نتایج ترلاسه کړئ.
8: دانی د انسان خیس ور کوي، دانی ختم شي خو داغونه تر کلونو پاتې شي. کچری تاسو د مخ د پمپلز یعنی د دانو نه تنګ یو تاسو وای چې یو وخت ګرمي دا د مخ وړوالی دی، په مخ باندې سری سری نری نری یا غټي یا وینی والا یا پیپوالا سکس مهم دانی وي، دغه دانی تاسو د مخ نه ختمول غواړی، ریموف کول غواړی، نن ځان لراوړی پرمننت انټی اکنی پلس کلیئر کریم، کم چې د تایمول ٹی ٹری آئل سره تیاریږي، کم چې ساسو د مخ دانی د 15 شپو نوال د وشپو په دوران کې مکمل ختمی او ساسو مخ صفا ښکلی او ښایسته جوړی. پرمننٹ اینٹی ایکنی کریم یعنی د دانو کریم، دا په پاکستان کې په پختونخوا کې په حرف کاسمیٹکس میڈیکل جنرل سٹور کې ملاویږي، او د دا آن لائن ڈیلیوری دوبارہ www.permanent.com.pk بانی وزٹ ہو گئی او آن لائن آرڈر کولی کپ پینځو روزو کې د خپل مخ تیر سره د سرګو لاندې تورې هلکی او د مخ داغونه ختمول غواړي نو ځان لراوړی پرمننت بیوټی کریم کم چیو ارګینیک کریم دی کم بچ د مخ تیر سره د سرګو لاندې تورې هلکی او په تیر وختونو کې د دانو چاپ داغونه پاتې شوی د مخ صفائی او د وایډنګ لپاره تاسو استعمالول شي پرمننت بیوټی کریم ویختہ د انسان په شخصیت او کلا کې ډیر اهم کردار لري کچرته وسړي ډیرو خسته دی او داغه ویختہ کمزوري دي نو داغه کلا وغلوک هغه شان نه کوي کچره تاسو هم د بازار یا د کور مختلف قسم هیر اویل یا تیل استعمالوي او د ویختو مسلې تاسو هغه شان دي لکه ویختہ غورځیدل غوسري کېدل یا پمنس ډیمیج کېدل باندې دل او تاسو دغه تیل ډیر استعمال کوئ نور هم کچره تاسو استعمال کوي نو تاسو ویختہ د خواري وځيبا الٹا نقصان دلاوی کی پاکستان کی پختونخوا کی پر فرسٹ ٹائم آنی دلیختو دو پر پرمننٹ کاسمیٹکس پاکستان دے ری پرمننٹ انٹی ہیئر فال ٹانک کم چھ دلیختو دو پارا یو خاص قسم کریم دی او دلیختو گروت دو پارا کچھ سو کوئی زما وقت لنڈ دی نری دی یا اس ڈیر ہیئر فال کے ڈیر میں ترین گار گئی دوسری دری سری وقت بالکل ہیلدی سیل کی جوڑائی دین علاوہ چھ کم دلی سر سر دچا وقت پر میز ڈیمیج کی ماتی گی دوبارہ ریپیئر کول دوبارہ بہترین کار کوي د دین علاوه تر تاسو وای چې زموږ وخت دی یو نیچرل لوک راوي او که چې تاسو وای چې زموږ وخت دی تور چمکدار شي نو نن راوړی پرمننت انټي هیئر فال ټونیک د ویختو خاص قسم کریم دا په ټول پاکستان کې پښتونخوا کې په هر په کاسمیټکس میډیکل جنرل سٹور کې ملاويږي دې سره سره تاسو آن لائن هوم ډیلیور کولای شئ دې سره سره تاسو آن لائن ډیلیوري هوم کولای شئ د ډیلیوري دوباره www.permanent.com.pk باندې تاسو آن لائن آرڈر کولای شئ تھینک یو السلام علیکم گرانو کتونکو تاسو چې زما لاسو کې کم فیس واش کورئ دا عام فیس واش نه بلکې پرمننٹ رائس فیس واش پرمننٹ ملکی فیس واش کم چې گلوٹا وائٹ فیس واش دے 5-in-1 فارمولا دا سپا فرسٹ ٹائم بانی پختونخوا کې دا سکرب بیس را تیر شوی پرمننٹ رائس فیس واش کم چې دمخ وائڈنگ کې دمخ پا گنج کې دمخ پا سپینوالی کې او دې سره سره ساسو مخ ہائیڈریٹ ساتی ساسو مخ دا ڈی ہائیڈریشن نه بچ ساتی ساسو مخ ہائیڈریٹ ساتی دې سره سره ساسو مخ پا یو منٹ کې دننه دننه د گن گریل ڈسٹ بیڈ بیکٹیریا دی ټولو مسلو نه بچ ساتی پرمننٹ رائس ملکی فیس واش کم چې د پاکستان پختونخوا په هر خ کاسمیټکس میډیکل جنرل سٹور کې ملاويږي او د دې سره سره دغه فیس واش تاسو ټول پاکستان کې ډیلیور کولای شئ آن لائن ډیلیوري لپاره پرمننٹ کاسمیټکس پاکستان ڈاٹ کام باندې تاسو دا آن لائن چکم دی هم راغوښتلی شئ تھینک یو
9: فور بائنگ اینی اینٹی ڈینڈرف شیمپو واچ دس کہ آپ کو پتا ہے سارے اینٹی ڈینڈرف شیمپو آپ کے بالوں سے 100% ڈینڈرف ریموو نہیں کرتے بیکاز دے ڈونٹ ٹارگیٹ میلیسیزیا کچھ ٹائم پہلے آئی ہیڈ اے میجر ڈینڈرف پرابلم میں بہت پریشان ہو گئی تھی دین آئی اسٹارٹیڈ یوزنگ پرمننٹ اینٹی ڈینڈرف شیمپو اس کے فور واشز کے ساتھ ہی میرے بالوں سے سارا ڈینڈرف ختم ہو گیا تھا میرا اسکیلپ بالکل کلیئر ہو گیا تھا اٹ ہیز سیلیسیلک ایسڈ جو کہ آپ کے میلیسیزیا کو ٹارگیٹ کرتا ہے آپ کے اسکیلپ کو نرش کرتا ہے اور آپ کے اسکیلپ سے سارا ڈیڈ اسکن سیلس کو ریموو کر دیتا ہے سو اگر آپ کوئی 100% ڈینڈرف سولوشن ڈھونڈ رہے ہیں تو ٹرائی پرمننٹ اینٹی ڈینڈرف شیمپو سے گڈ بائے ٹو ڈینڈرف اینڈ ہیلو ٹو ہیلتھیئر ہیئر

ओके सी सलाम भाई सनाएगा शिविरी नाइस है और सब यार बहनों को सलाम वालेकुम अस्सलाम जी उर्वशी और भाई जान माई सिमेस नदीर सी भाई जान पहले सिमेस हमेशा मेरे कहके ना शाम तेज बरान रखो अच्छा अच्छा نہ تیرو گلے چیر ہرشی خوری جب ضرور شمل ہوا شاید بالکل بے فکر شاید ایسے اڑ کسی میں سر الشے بزر سی کہنا اگر مس جون الشا بولیا روکی ہو دکی شیشا السلام علیکم بھائی چرنگا شے مقدس شے مقدس خوری شام اچھا ورش سارا مسوتا سلام عین فرمولا اوکے سی

0: के से सोग दियो खबर नेक्स्ट कलर देखे ना। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी कुर्बान जार देसा सो खबर है कवे
1: तो कर जो
0: ना जी दिशा जी कौन गाल करे ने जी केते थे پیسے ملاوی جی کہ مڑا مانا پیپاشو لے مو پتہ سڑے لگے جی خطا شو خبر ہے خبر ہو پتہ نہ لگی جی دلتا نمبر نہ شکی کلا مجھ پہ خبر لگے کلا گنا لگے ہوئی ہو من نہ خوشحال ہے قدر من سے ہاں